0: پروگرام کہ ازکہ شمارک وق ووت اند خدائن یس تو بیس سپدو تہندس خدمت اندر حاضر ازکس دیو پروگرام کس ہدایت و پیشکار ستیش ومل معاون بشیر احمد وانی تو میزبان مبشر رفائی اجازت بہو خدائس حوال
1: سمین تو پروگرام بوزان صبح گاہی یہ آکاش وانی سری نگر یہ آکاش وانی کا سری نگر اسٹیشن ہے میڈیم ویو 268.81 میٹر اور ایف ایم 103.5 میگا ہرٹز پر 6:55 ہو رہے ہیں سمین اب آکاش وانی دلی سے سنسکرت ہندی اور انگریزی خبروں کے بلٹن باری باری سے نشر ہوں گے
2: ایم آکاشوانی سمپرتی وارتاہ سرویانتام پرواچکہ پنیت ترپاٹھی اتھ وارتاہ کیندریہ گرہ منتری امیت شاہ نوتنسیا کواڈری پارٹائیڈ سیکیورٹی گریڈ اتیسیا پرورتنین سیما پربندھنے پرمکھسیا پریورتنسیا گھوشنام اکروت سہ اودت یت اسماکم سیمایاہ رکھنم اویدھ پرواسسیا نرمولنم چ راشٹرسیا جنسانکھیکیاہ رکھنائے مہتوپورنم استی سہ ہیہ گجراتسیا بھوجنگرے بھارت پاکستان سیمایام سامرک دریشٹیا مہتوپورنانام جی سیون تتھا جی تھرٹین بارڈر آؤٹ پوسٹ اتیتیشام ادگھاٹنانانترم سینکان جنسموہم چ سمبودھیان آسید
3: بی ایس ایف کی سیما سرکشا کے کنسپٹ کو پورن طیا بدلنے کا نرنے کیا ہے چتوس کون یہ کنسپٹ کے ساتھ ایک سرکشا گریڈ ہم آنے والے دنوں میں بنائیں گے اور بارڈر سرکشا کی جگہ ٹیریٹوریل سرکشا کا ایک نیا کنسپٹ بھی لانچ کریں گے اور بی ایس ایف کے جوانوں کی تو پرمکھ ذمہ داری ہی رہے یہ ملا کر سمگر بارڈر بنگلہ دیش اور پاکستان ایک سرکشا گریڈ مضبوط بنانے کا کام ہم اسمارٹ بارڈر
2: म्यान्मार देशस्य राष्ट्रपतिः यू मिन आंग लाइंग इत्येषः अद्य प्रातः पञ्चदिवसीय भारत यात्रायां बिहारस्य गयानगरं सम्प्राप्स्यति तेन सह नैके मंत्रिमंडलस्य मंत्रिणः वरिष्ठाधिकारिणः व्यापार नेतारः उच्चस्तरीय प्रतिनिधिदलं च भविष्यति राष्ट्रपतिः यू मिन आंग लाइंग वर्यस्य एषा प्रथमा भारत यात्रा भविष्यति अद्य अपराह्ने राष्ट्रपति ह्यूमिन आंग लाइंग इत्येषः नवदिल्ल्यां प्राप्स्यति सः सायंकाले विदेशमंत्रिणा डॉक्टर एस जयशंकरेण सह मेलनं करिष्यति श्वः म्यान्मार देशस्य राष्ट्रपतिः म्यान्मार भारत व्यापार मंचे भागं ग्रहीष्यति इत्यपेक्षास्ति सोमवासरे राष्ट्रपतिः ह्यूमिन आंग लाइंग वर्यः प्रधानमंत्रिणा नरेन्द्र मोदिना सह द्वयोः देशयोः मध्ये ऐतिहासिकं सम्बन्धं सुदृढं कर्तुं चर्चां करिष्यति सर्वकारः अवदत् यत् देशे पेट्रोल डीजल एलपीजी इत्येतेषां पर्याप्तः भण्डारः अस्ति सर्वे शोधनागाराणि इष्टतमस्तरे एव प्रचलन्ति नवदिल्ल्याम् अन्तर्मन्त्रालयीय मन्त्रिमण्डलस्य विवरणं सम्बोधयन्ति पेट्रोलियम मंत्रालयस्य संयुक्त सचिवा सुजाता शर्मा इत्येषा अवदत् यत् प्राकृतिक गैस इत्यस्य उत्पादनं सर्वकालिकोच्चतम स्तरे अस्ति यत् प्रतिदिनं एलपीजी इत्यस्य 92,000 टन परिमितम् अस्ति श्रीमती शर्मा सूचितवती यत् कस्यामपि एलपीजी वितरण संस्थायां शुष्कतायाः सूचना न प्राप्ता केन्द्रीय शिक्षा मन्त्रिणा धर्मेन्द्र प्रधानेन समग्र शिक्षाभियानस्य अन्तर्गतं निधिप्रसारणस्य तस्य उपयोगस्य च विषये विस्तृत समीक्षा सभायाः अध्यक्षता कृता यस्याः लक्ष्यं समग्र शिक्षा 3.0 अधिकं दक्षं पार

0: ఫౌండేషన్ ఇలా హిస్తాను. ఫోన్ 7051545788.
1: ये आवाज है आकाशवाणी के श्रीनगर स्टेशन की मीडियम वेव 268.8 मीटर और एफएम 103.5 मेगाहर्ट्ज़ पर. और समीन, इस वक्त आप जुड़े हैं लाइव मॉर्निंग शो पयामे सुबह के साथ. निजामी साहब, 9 तो बज चुके हैं, ये वक्त होता है अपने समय तक
2: आज की
1: सुर्खियां पहुंचाने का.
3: पेश की जा रही है आज की सुर्खियां.
4: आज की सुर्खियां आप तक पहुंचाने में हमारे साथ ताउन कर रहे हैं होंडा, पियाजो, एक्साइड, ईशर, निसान और टीवीएस कंपनियों के बा इख्तियार डीलर कश्मीर मोटर्स, मौलाना आजाद रोड, श्रीनगर.
1: सरीन, आज शनिचरवार है, 1447 हिजरी के माह जिलहज की 13 तारीख और मई की 30 तारीख.
5: नरेंद्र मोदी 26 जुलाई को लद्दाख का दौरा करेंगे, करगिल विजय दिवस की 25वीं सालगिरह की तकरीबात में शिरकत करेंगे.
1: जी, मेरे हाथ में एक उर्दू रोजनामा, इसकी सुर्खी, अमरनाथ यात्रा के लिए हिफाजती बंदोबस्त, 670 फोर्सेस कंपनियों की तैनाती का फैसला, मरकजी वजारत दाखिला की जानिब से मंजूरी, 25 जून तक अमल मुकम्मल होगा.
5: हुकूमत मुल्क से हर एक गैर कानूनी दरअंदाज की शिनाख्त और मुल्क बदरी के लिए पुरअज़्म.
1: स्विस सफीर की एलजी और वजीर आला से मुलाकातें, बाहमी दिलचस्पी के अमूर और ताउन की गुंजाइश पर तबादला ख्याल.
5: ऑपरेशन सिंदूर भारत की अस्करी तारीख में एक मुनफरिद और गैर मामूली कामयाबी की मिसाल, वजीर दिफा राजनाथ सिंह.
1: राजौरी एनकाउंटर का 7वां दिन, गनगरज जारी, मजीद कमिक बेच दी गई. समीन, सुर्खियां जारी हैं.
6: ہلو تُہ جے سٹیشنرس پہ
7: اہن حظ آ حکم کر
6: اس تہ نش 15 ویری برو دوا موٹر اونمت اس مے تیلس پہ چلان مگر اس گئی ترے دہ ترین محلن مے تیل ٹھانڈا
7: تھی انو سہ دوا موٹر یور تہ نیو ایکسچینج سکیم تحت نو ہانڈا دوا موٹر اس پیٹرولس پہ چلان تھی انو تشریف جے کے سٹیشنرس مولانا آزاد روڈ سری نگر اپوزٹ ویمنس کالج.
8: آواز جو آپ کے کاروبار کو ایک نئی اڑان دے. کیا آپ چاہتے ہیں کہ آپ کی سوچ آپ کا کاروبار ہر دل میں جگہ بنائے؟ تو دیر کس بات کی, رابطہ کرے کمرشل براڈ کاسٹنگ سروس سری نگر کے ساتھ اور اپنے بزنس کو دیجیے ایک نئی اڑان, ایک نئی
9: پہچان. گھنٹ گو میں آلو آلو کر خوش ایل سی ڈی اونمت اوترا آیوس حاجتس تر دن
10: بہ لال یا اونم پیاجو لوڈ کر اتھ ایل سی ڈی فری
9: پیاجو کیا بیس نا کہیں
10: کشمیر موٹرس والن گئی پنچ وری پیاجو لوڈ کیریئر کن 10 کوئنٹل کنان لوڈ مضبوط باڑی 30 کلو میٹر مائلیج دمدار انجن تو موقع پہ فائنل
11: عید ہندس موقع پہ پیاجو لوڈ کیریئرس سک ایل سی ڈی فری سکیم صرف عز تام رد کرو کشمیر موٹرس مولانا آزاد روڈ سری نگر تو درگا ناگ ڈل گیٹ سری نگر.
12: وادی کشمیر کی خوبصورت فضاؤں میں ایک نئی صبح, ایک نئی تازگی, پیام صبح.
13: آکاش وانی سری نگر پیش کر رہا ہے ایک جامعہ لائیو شو پیام صبح,
12: جہاں ہوں گی صحت, سائنس اور زندگی سے جڑی مفید معلومات
13: اور ساتھ ہی کھیل, ثقافت اور عوامی مسائل پر بامانے گفتگو. پیام صبح
14: یارو ون بار یارو ون,
12: ہر روز صبح 7:10 سے 11:30 تک صرف اور صرف آکاشوانی سری نگر سے.
13: میڈیم ویو 268.8 میٹر اور ایف ایم 103.5 میگا ہرٹز پر. پیام صبح
15: سنو سجنا,
13: پیام صبح.
5: آج کی سرخیوں میں آپ کا ایک بار پھر خیر مقدم. ایک اردو روزنامے کی سرخی ہے, دہشت گردی کے خلاف دوہرا معیار ناقابل قبول, پہلگام حملے پر بھارت کا

0: ओके
1: सतो में मई उस तिमन योम विसाल
0: अच्छा
1: अस आई गुजारिश करने से इमन मुतलिक करतव हाना कत
0: कत
1: मगर तम दो उस ईद ईद दो कत करित के तो विकेनस जोन में मुनासिब से विकेनस करव हाना तमिस बुजुर्गस मुतलिक कत
0: निजामी साहब मैं बस हम मिट बड़ो इश्तियाक ये क्यूरियोसिटी या तिस वनान छ के बुज बोज ये बुजुर्ग इम बुजुर्ग कम छ तो इम कत छ रोजान प्लीज
1: ब पर शहर ज ते ये देमिस शहर से मानसुति हो नाव ते तुई सब दियो امہ نش زنیاب زی کمس بزرگ سنز کت کر رتن پورس اندر اخ لال جوہر سو صدفس اندر زن گپت گوہر
0: واہ
1: رتن پورس اندر اخ لال جوہر سو صدفس اندر زن گپت گوہر بظاہر ناو شمس الدین غمگین اگر سادی ونس دت روز بہتر
0: واہ واہ واہ واہ نظامی صاحب
1: وچو اس زن تاریخی اہمیت حامل گام رتنی پور یہ تحصیل کاکپورس من ضلع پلوس من ات روزان عبدالسمد اندرابی صاحب تہند فرزند سید نور الدین اندرابی تہند گھر زائ تروہم جمع دسانی تروہ شت زتوہ ہجری بمطابق تروہ ستمبر کنوہ شت تو ثور پنجشمبے اخ خوش نصیب فرزند ہنہ یمس پن دادا جی ناو تھو شمس الدین
0: اچھا
1: تو یہ شمس الدین بنو پتہ شمس الدین غمگین اندرابی

0: करके ड्रग्स स्मगलरों के खिलाफ सख्त से सख्त कार्रवाई का अंदिया दिया था।
1: ड्रग स्मगलिंग से जुड़े तस्कर का पासपोर्ट, उसका ड्राइविंग लाइसेंस, कार आधार नंबर, उसके आर्म्स लाइसेंस, सब कुछ निरस्त कर दिया जाएगा और अगर फरार होगा तो लुकआउट सर्कुलर जारी किया जाएगा। NDPS एक्ट के तहत उसकी चल अचल संपत्ति भी अटैच की जाएगी, बैंक अकाउंट फ्रीज किया जाएगा और उसके खिलाफ फाइनेंशियल इन्वेस्टिगेशन भी प्रारंभ किया जाएगा।
0: भारत में स्विट्जरलैंड की सफीर मोहतरमा माया तिसाफी ने कल श्रीनगर में वजीर आलम उमर अब्दुल्ला से मुलाकात की। दोनों शख्सियात ने देर पास सियाहत, बागबानी और दीगर मुनसलिक सेक्टरों समेत बाहमी दिलचस्पी के कई मामलों पर तफसीली तबादला ख्याल किया। वाजह रहे कि वादी के दौरे पर आई हुई सफीर मौसूफा ने कश्मीर की फितरी और आफाकी खूबसूरती, नीज मालामाल सकाफती वरसे और बेपनाह इकतसादी सलाहियत की सराहना की। हमारे नुमाइंदे खुर्शीद पर ड्रू ने पुलिस राय का हवाला देते हुए खबर दी है कि जम्मू से श्रीनगर आ रहा चूनी से भरा एक ट्रक आज सुबह रामबन जिले के गांगरो इलाके में सड़क से लुढ़क गया, जिसके नतीजे में उसे आग लग गई और हादसे में दो अफराद जान बहक हो गए। महकमे आला तालीम ने सरकारी डिग्री कॉलेजों में UG दाखिलों के लिए ऑनलाइन दरख्वास्त फार्म जमा करने और कॉलेज तरजीहत अपडेट करने की आखिरी तारीख में तौसी कर दी है। महकमे आला तालीम के मुताबिक उम्मीदवार अब आज शाम 5 बजे तक दाखिला पोर्टल jkadmissions.in पर अपनी दरख्वास्तें जमा या अपडेट कर सकते हैं। इस हवाले से डायरेक्टर कॉलेज प्रोफेसर शेख एजाज बशीर ने आकाशवाणी न्यूज श्रीनगर के साथ बात करते हुए कहा,
2: जो लास्ट डेट था सबमिशन ऑफ फॉर्म वो 27 5 बजे तक था, अभी हमने उसको एक्सटेंड कर दिया है। हमारे पास सिविल सोसाइटी और स्टूडेंट्स की तरफ से बहुत रिप्रेजेंटेशन आई थी तो हमने उसको एक्सटेंड कर दिया है। अब 30 तारीख 5 बजे तक लिंक खुली रहेगी। हमने जो उनका टेंटेटिव मेरिट लिस्ट भी निकाल दिया है तो उसको भी देखकर वो अपनी चॉइसेस बढ़ा सकते हैं, चेंज कर सकते हैं कॉलेज वाइज और प्रोग्राम वाइज। तो ये प्रोसेस सारा अभी 30 तारीख तक स्टूडेंट कर सकता है। तो 5 बजे लिंक बंद हो जाएगी, फिर बाकी जो शेड्यूल है वो उसी शेड्यूल के हिसाब से लिस्ट निकलेगा और फिर राउंड 2 हो जाएगा और स्पॉट राउंड हो जाएगा।
0: जम्मू कश्मीर लद्दाख हाईकोर्ट के चीफ जस्टिस जस्टिस अरुण पल्ली ने कल जिला कोर्ट कॉम्प्लेक्स जम्मू में एक क्रच फैसिलिटी का इफ्तिताह किया। ये क्रच सहूलत काम करने वाले वालदीन बिलखसूस खवातीन वकला कोर्ट के अमले और जिला कोर्ट कॉम्प्लेक्स के अफसरों के बच्चों के लिए जदीद सहूलियात से लैस किया गया है। जम्मू कश्मीर बैंक UT के मुख्तलिफ सेक्टरों को फरोख देने और लोगों को आला मयार की बैंकिंग सहूलियात दस्तियाब कराने के लिए हर मुमकिन इकदाम कर रहा है। बैंक की तरफ से इस साल एक बड़ी रिक्रूटमेंट ड्राइव शुरू की जा रही है। वजीर अजम नरेंद्र मोदी कल अपने माहाना रेडियो प्रोग्राम मन की बात में मुख्तलिफ मौजूदात पर आवाम से अपने ख्याल का इजहार करेंगे। आकाशवाणी पर नशर होने वाले इस माहाना प्रोग्राम की ये 134वीं किस्त होगी। इसके साथ ही खबरों का यह बुलेटिन खत्म हुआ। खुदा हाफिज।
3: آداب شاکاش ون سرینگر خبرن ہند بلٹن ہچس بہ روف احمد میانمارک صدر یو من اونگ ہائنگ سند بھارت پانچن دہن ہند سرکر دور سپد ازک پہ شروع تم سن کابینہ وزیر سینئر افسرن تو تاجر لیڈرن ہند اخ وفد تہ تہد بحثیت صدر بھارت گوڈنک دور تم ویت آج صبح بودھ گیا بہار آج شام کرن تم خارجہ وزیر ڈاکٹر ایس جے شنکرس ست ملاقات سرکارن تیل مارکیٹنگ کمپنین وون مز تم کر مغربی ایشیا کی صورتحال کن ملکس مز ترہن دہن ہند باپت LPG اخ ریزرو سٹاک قائم پیٹرولیم تو قدرتی گیس کی وزارت سن جوائنٹ سیکرٹری سجاتا شرماہن وون نو دلی مز میڈیا ست کران بھارت خام تیل ذخیرہ کرنے صلاحیت بڑھانے باپت کام کران تم وون مزید پتم ثون دہن دوران آئی ملکس مز مختلف کمپنین ہند طرف 1.7 کروڑ گیس سلنڈر تقسیم کر لیفٹیننٹ گورنر منوج سنہن گوا ریاست کس یوم تاسیس کس موقع پہ اتک لوکن مبارک کورمت اکس پیغامس مز LGN ووم قدرتی خوبصورتی ست مالا مال ام ریاستن واحن شعبن مز پن نرل پہچان قائم کرم تمو کرم گوا ریاست کرن دوہرا ترقی جموں کشمیر نش کی آولین مز نبر کڑنے باپت نشہ مک جموں کشمیر ابھیانس تحت سرگرمی شدومت سان جاری تو نشک بنیادی ڈھانچہ ختم کرنے تو ات یش کارس مز ملوث لوکن خلاف کاروی کرنس مز ترگی تھونے لیفٹیننٹ گورنر منوج سنہا ذاتی طور ان سرگرمی ہز نگرانی کران تو مختلف ضلع مز پد یاترا تو بیداری پروگرام ہز قیادت کران ات سلسلس تحت کرن LG اولی جون کولگامی اکس پد یاترائی ہز قیادت سین کولگامک نمائندن خبر دسمز پد یاترائی باپت تمام تر انتظام کرنے آمت منوج سنہن پتم رتن کہمی تاریخ جم پہ نشہ مکت ابھیان شروعات کرت ڈرگ سمگلرن خلاف سخت کھت سخت کاروائی کرنک اشارہ دیتمت۔
1: ڈرگ اسمگلنگ سے جڑے تسکر کا پاس